khatilo ja she nga ko ka vi chi ko a she jo cha na ve zi za cha za o ga vi chi ko no bu jo shi jo nyu pu nyu ma a ka nyu ti ge ga ti ge leo va ti ge a pe ti chu leo athama chi chu ko chu ve tun tu sa che no gi sa ge o ju je la le chu ka lo mi ge phe ve tu ma ga lo ko ve chi vi ti tu ha ga la le o ho ko kha le o mi ge phe ve chi ti tu ko ko ve la le o mi ge ni ve ti mu ha ko ja la o ko ve mi ge ni ve ti mu ha ko ko ve la le o mi go mi go nai ve ti mu ko ga la ko ve bu jo shi jo nyu pu nyu ma che a i hu se ti lo mi go nai ve ti mu ko ko ve le o ho no he to go ko ve ma no he to ko ga la le a no he to ve da ja vi lo ti ko ma khe mu ti mu khe te lo ka lo ko ga le ई कागा दा जा विलोचियो का ई का छिगा आओ कागा ते खको जिया ले ओ ई का को दो ले ओ ओहो पाओ ति पो को जालावे को खमे त मने हा को जालावे चे आ मु म त मने आ को ति ले ओ मु का म त मने म आ को जाला ले ओ ओ का लो खमा लो माती छिनी लो ओना पाओ ओ का लो ओ वे खे खे का ने का जि क उ का को गलाओ चे खते ल चिति पो खले न हे जामी मा न कावे को छो कचे जो चिति पो ते का को कावे को चे प चियो न पाओ वे चे हाफ हासी चे तिले चे प चियो न पाओ नि स नि पे ग नो ग पो वे चिति ते का को का जला वे ती का